0: से براہ راست منسلک کر دیا گیا ہے تاکہ اجرتوں کی ادائیگی میں تاخیر اور قانونی واجبات کی عدم ادائیگی جیسے مسائل کو روکا جا سکے ان ہدایات میں اس بات کا اعادہ کیا گیا ہے کہ پیشے سے متعلق تحفظ ہیلتھ اینڈ ورکنگ کنڈیشنز کوڈ 2020 کے سیکشن 55(3) کے تحت یہ پرنسپل عاجر کی ذمہ داری ہے کہ وہ اس بات کو یقینی بنائے کہ ٹھیکیدار بر وقت اجرت ادا کرے ان ہدایات میں کوڈ آن ویجز 2019 کے سیکشن 17(1) کا بھی حوالہ دیا گیا ہے جو اجرتوں کی ادائیگی کے لیے وقت کی حد مقرر کرتا ہے مزید تفصیل ہمارے نامہ نگار سے
1: نیا فریم ورک چار لیبر کوڈز کے تحت مزدوروں کے تحفظ کے تصور کو عملی شکل دیتا ہے اور ساتھ ہی اجرت کی بر وقت ادائیگی اور سوشل سیکیورٹی کے واجبات جمع کرانے میں ناکام رہنے والی فرموں کے لیے سخت سزائیں بشمول بلیک لسٹنگ اور کام سے روکنے جیسی دفعات متعارف کرواتا ہے جمعے کو جاری کردہ نئی ہدایات کے تحت تمام وزارتوں محکموں آئینی و خود مختار اداروں اور مرکزی پبلک سیکٹر اداروں کو ہدایت دی گئی ہے کہ وہ سختی سے اس بات کو یقینی بنائیں کہ ٹھیکیدار مقررہ وقت کے اندر اجرتیں تقسیم کریں ہدایات کے مطابق روزانہ کی اجرت شفٹ کے اختتام تک ہفتہ وار اجرت ہفتہ وار چھٹی سے پہلے 15 روزہ اجرت 15 دن ختم ہونے کے 2 دن کے اندر اور ماہانہ اجرت اگلے مہینے کی 7 تاریخ تک ادا کی جانی چاہیے حکومت نے مزید ہدایت دی ہے کہ اجرتوں کی ادائیگی صرف بینک ٹرانسفر یا الیکٹرانک طریقے سے کی جائے اور ٹھیکیداروں کے لیے یہ لازمی ہے دلی سے پریا منڈل کی رپورٹ کے ساتھ خبر نامے کے لیے میں محمد عمار
0: دفاعی تحقیق و ترقی کی تنظیم ڈی آر ڈی او نے حیدرآباد میں اپنے ایکٹیولی کولڈ فل اسکیل اسکریمجٹ کمبسٹر کا طویل دورانیے کا ایک جامع ٹیسٹ کامیابی کے ساتھ مکمل کر لیا ہے وزارت دفاع نے بتایا کہ اس تجربے کے دوران 1200 سیکنڈ سے زائد کا رن ٹائم حاصل کیا گیا جو رواں سال جنوری میں کیے گئے 700 سیکنڈ کے پچھلے ٹیسٹ سے کہیں زیادہ ہے یہ کامیاب تجربہ بھارت کو جدید ایرو اسپیس صلاحیتوں اور مسلسل ابھرتی ہوئی جنگی ٹیکنالوجیز میں صفحے اول میں کھڑا کر دیتا ہے وزارت نے مزید بتایا کہ یہ کمبسٹر ڈی آر ڈی او کی لیبوریٹری ڈی آر ڈی ایل نے صنعتی شراکت داروں کے تعاون سے تیار کیا ہے اس کمبسٹر میں مقامی طور پر تیار کردہ مائی ہائیڈرو کاربن ایندھن جدید تھرمل بیریئر کوٹنگ اور مینوفیکچرنگ کی جدید ٹیکنالوجیز استعمال کی گئی ہیں مقدس سومناتھ مندر روحانیت اور پائیدار سیاحت کے عالمی مرکز کے طور پر اپنے جدید سفر کے 75 سال مکمل ہونے کا جشن منا رہا ہے وزیراعظم نریندر مودی سومناتھ امرت پرو میں شرکت کرنے کے لیے تیار ہیں اس کے ساتھ ہی سومناتھ ٹرسٹ کے چیئرمین ہونے کے ناطے ان کی قیادت میں مندر اپنے سنہرے دور میں داخل ہو گیا ہے اپنی مذہبی اہمیت سے ہٹ کر سومناتھ ماحولیاتی تحفظ میں ایک علم بردار کے طور پر ابھر رہا ہے جس کا مقصد کاربن کے صفر اخراج والا بھارت کا پہلا مندر بننا ہے پیش ہے ہمارے نامہ نگار کی ایک رپورٹ
1: مشن لائف پہل کے تحت مندر پھولوں کے فضلے کو کھاد میں اور پلاسٹک کے فضلے کو پیور بلاکس میں تبدیل کر کے پائیداری میں معیارات قائم کر رہا ہے اس کے علاوہ جدید سیویج ٹریٹمنٹ پلانٹ بارش کے پانی کو ذخیرہ کرنے کے نظام اور میاواکی جنگلات کے ساتھ مندر کا ٹرسٹ تیزی سے کاربن کے صفر اخراج کی طرف بڑھ رہا ہے اس ڈیجیٹل پہل سے اب دنیا بھر کے عقیدت مند نہ صرف گھر بیٹھے پوجا بک کر سکتے ہیں بلکہ مندر کا پرساد بھی حاصل کر سکتے ہیں یہ قدیم روایات کو جدید ٹیکنالوجی کے ساتھ ملانے کی ایک بہترین مثال ہے آج وندے بھارت اور بین الاقوامی ہوائی اڈوں سمیت عالمی معیار کے بنیادی ڈھانچے کی کنیکٹیویٹی سے لیس اس مقدس مندر میں ہر سال 97 لاکھ سے زیادہ عقیدت مند پوجا ارچنا کرنے آتے ہیں احمد آباد سے اپرنا کھنڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے محمد عمار
0: سینٹرل بورڈ آف سیکنڈری ایجوکیشن سی بی ایس ای نے آل انڈیا انسٹیٹیوٹ آف میڈیکل سائنسز ایمز کے تعاون سے گزشتہ روز نئی دلی میں مائنڈ ایکٹیویشن تھرو ایجوکیشن میٹ کونسلرز کنکلیو کا انعقاد کیا یہ تقریب پروجیکٹ میٹ کی توسیع کی علامت ہے جو کہ ایمز نئی دلی کی جانب سے تیار کردہ نومروں کے فلاح و بہبود کا ایک پروگرام ہے وزیر خارجہ ایس جے شنکر نے کل ٹرینیڈیڈ اینڈ ٹوبیگو میں واقع نیلسن آئی لینڈ کا دورہ کیا جہاں ان کے ہمراہ وزیر اعظم کملا پرساد بسیسر بھی موجود تھی نیلسن آئی لینڈ وہ مقام ہے جہاں ٹھیکے پر بھارتی مزدور پہلی بار ٹرینیڈیڈ اینڈ ٹوبیگو پہنچے تھے امریکہ نے H-1B ویزا प्रोग्राम के तहत मुलाजिम की खिदमात हासिल करने के लिए अदा की जाने वाली कम अज कम उजरत में पहले से तयशुदा हद से 30% इजाफा करने की तजवीज़ पेश की है। मुक्केबाजी में ताशकंद में जारी 15 साल और 17 साल तक की उम्र के खिलाड़ियों की एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में भारत 15 साल से कम उम्र की लड़कियों ने शानदार कारकर्दगी का मुजाहरा किया और 9 मुक्केबाज अलग अलग जुमरों में फाइनल में पहुंच गई है। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं फहीम अहमद।
2: शुक्रिया आसिया। कौमी राजधानी दिल्ली से शाया होने वाले आज के उर्दू अखबारात ने मगरबी बंगाल में हुकूमत की तश्कील की खबर को अपनी शह सुर्खी बनाया है। अखबार इंकलाब की इस सिलसिले में शह सुर्खी है, शुभेंदु अधिकारी ने वजीर आला के ओहदे का हलफ लिया, मगरबी बंगाल में पहली बार बीजेपी की हुकूमत। इसी अखबार की एक सुर्खी है, तमिलनाडु में काफी उथल पुथल के बाद विजय की हुकूमत साजी का रास्ता साफ। वजीर आजम का तेलंगाना दौरा, हैदराबाद में 9400 करोड़ रुपए के मंसूबों का आगाज करेंगे। इस खबर को अखबार प्रताप ने नुमाया तौर पर शाया किया है। सभी अखबारात ने लेफ्टिनेंट जनरल सुब्रमण्यम के नए चीफ ऑफ डिफेंस स्टाफ और वाइस एडमिरल स्वामीनाथन के बहरिया के नए सरबराह मुकर्रर होने की खबर को सफ़े अव्वल पर जगह दी है। मुतअद्दिद दिफाई आदाब को निशाना बनाने वाले जदीद अग्नि मिज़ाइल के कामयाब तजर्बे से मुतल्लिक खबर को भी हिंदुस्तान एक्सप्रेस और प्रताप समेत दीगर अखबारों ने बड़ी खबर बनाया है। अखबारात की अहम बैनुल अक़वामी खबरें इस तरह हैं, लबनान में इजरायली फौज के हमले जारी, मजीद 31 अफराद हलाक, मुख्तलिफ गाँव को खाली करने का हुक्म।
0: आखिर में खास खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी आज कर्नाटक और तेलंगाना का दौरा करेंगे। वो हैदराबाद में तकरीबन 9400 करोड़ रुपए की मालियत के मुख्तलिफ तरक्याती प्रोजेक्टों का इफ्तिताह करेंगे। टीवीके के सरबराह सी जूसफ विजय को आज सुबह तमिलनाडु के वजीर आला के तौर पर हलफ दिलाया जाएगा। सदर जमहूरिया द्रौपदी मुर्मू ने एन रंगास्वामी को पुदुचेरी का वजीर आला मुकर्रर किया है। मरकज ने जाब्तों की इशात के साथ मेहनत से मुतालिक 4 जाब्तों को नाफिज कर दिया है। इसके साथ ही खबरनामा खत्म हुआ।
3: मीडियम वेव 483.1 मीटर अर्थात 621 किलो हर्ट्ज पर ये आकाशवाणी का पटना केंद्र है। अब से थोड़ी ही देर में प्रादेशिक समाचार होंगे, कृपया प्रतीक्षा करें।
4: छोटा शहर लेकिन सपने ग्लोबल, अब टॉप क्लास इंजीनियरिंग शिक्षा यही बिहार में, हर जिले में एक सरकारी इंजीनियरिंग कॉलेज, पूरे राज्य में 38 प्रमुख संस्थान, विश्व स्तरीय शिक्षा अब बिना बिहार छोड़े, एडवांस्ड लैब्स, स्मार्ट क्लासरूम्स, अनुभवी फैकल्टी और राष्ट्रीय स्तर के विशेषज्ञों का मार्गदर्शन, साथ ही बेहतरीन प्लेसमेंट सपोर्ट ताकि आपके करियर को मिले मजबूत शुरुआत।
5: एडमिशन आधारित है जेईई मेन 2026 या बीसीईसीई मेरिट पर। ऑनलाइन रजिस्ट्रेशन शुरू, अंतिम तिथि बढ़ाकर 10 मई 2026 कर दी गई है। अधिक जानकारी के लिए विजिट करें bceceboard.bihar.gov.in। विज्ञान प्रौद्योगिकी एवं तकनीकी शिक्षा विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
6: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी, और दिलों को जोड़ने के लिए हम आ रहे हैं बस एक क्लिक पर। हमारे स्टेशन्स लाइव, मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, पल पल की भरोसेमंद खबर, हमारे वेबसाइट akashvani.gov.in पर। नया भारत, नया आकाशवाणी।
7: कहानी नहीं बदली, स्टाइल गया है बदल। जो कहानियां हम सुनते आए, देखते आए, अब वही वैसी ही कहानी सुनाएगा डिजिटल।
8: डाउनलोड वेव्स ओटीटी ऐप नाउ एंड वॉच फॉर फ्री।
9: कहां चलती है, इधर तो आओ।
10: इधर आइए, इधर।
11: इधर?
10: हाँ, विज्ञापन प्रसारण सेवा आकाशवाणी पटना आइए और बिहार और झारखंड के किसी भी आकाशवाणी केंद्र से अपना विज्ञापन बुक कराइए।
12: देश के सबसे बड़े रेडियो नेटवर्क पर बिल्कुल किफायती दर पर आप अपने उत्पाद का प्रचार प्रसार कर सकते हैं।
11: अच्छा, ऐसी बात है, तो फिर इधर उधर क्यों भटकना, अपनी आकाशवाणी में अपनापन भी तो है।
12: बिहार और झारखंड के आकाशवाणी केंद्रों से विज्ञापन प्रसारण हेतु संपर्क करें।
11: विज्ञापन प्रसारण सेवा आकाशवाणी पटना। हमारा मोबाइल नंबर है
13: 9431021294। हमारा लैंडलाइन नंबर है 0612-222-5042। हमारा ईमेल एड्रेस है patna cbs@gmail.com।